0: जी न्यूज लिबिया पर प्रोग्राम से द्रुन द्रुन सालुमिना ने के हिले एहतेरामा तो अस्तड़ी माशिया पखेरा रोक दिया सरंगे खेरदा जोड़ोस्ता रेगोस्ता क्लिये लके पला धीरे डाले ओ युवा बुला ओय करतोसो को बेवर भी है ना कना पको जे द्रोन शुभी वस्ता चिकी में खबरें मोत ता उपड़ले दया मालो की है का माल न कही है करा बेवेजक पले सांद्रे उलगा लिश की वेदा से उक कना छे रेगा तो सांद्रा वे उर भी खो लाइव काल दे तुसे जो खला अवेले छे तुसे और दिन की चिकिम दी लाइव कालर से शिफा कॉस्मेटिक्स पाकिस्तान खुजिफा कंपनी शिफा ब्यूटी क्रीम खुजिफा कंपनी शिफा फेस वॉश खुजिफा कंपनी शिफा तेल और खुजिफा कंपनी शिफा शैम्पू पदे बुंदे पठोले प्रोडक्ट बुंदे खबरें अतरी छवि जारी हाँ दी ब्याह हाँ की जी हो कचेरे लाइव कॉल रो तक नो पर 0330-0344-717 शाबाश है डायल के ऐसे सर 0333-0000 सलेरी 0330-0344-717 कलर सर एक्टिव शोश गार्ड वाड़ी कलर शाह जी कलर तरफ तस्सी सलमीना स्टडी मार्ची वर सर कीजिए शुक्र गली दी अस्सलाम वालेकुम हाँ बिया रोक ले उसको बिल्कुल परीक्षा बिल्कुल ठीक ठाक था مطلب لشکی بندہ رنزیرا درتا پتا مقصد تانی نا پتہ معصومی نا جیرتا وہ نے بیٹی ڈیر بھی ایک طرف تھا مادر ماں سدے ویل وہ سرتا ہو آیا ہاں
1: اچھا
0: پخپلا شے پا سالومینا دا سارا مائے نئے ستے خموتا چے سالومونا کئی کنا دو دا میں
1: پیوٹا سالومینا کڑی گا گئی تا پل والے کن سلامی
0: آیا رہا نا دے درتا کڑی کلا درتا کڑی پا خوب شے
1: نا پا خوب شے خون ندی کڑی خو نا کلا کلا پا خوب شے ہوا کھا
0: آس رہ گئے ایوانا
1: خوب لے پا موبیل تا ہوری فائنہ خوزق پل کال میلا
0: من تبھی چاہیے داس ہوتا منتے اوز ور بھی اگے تا دے سال مینا راستے دلی دی ٹولے اور دین کی تا دے ونتا سال مینا ورش والا نور تا سے سویل گڑے کا مختہ تراپ کرو نو روشی روشی رام ماں کا شاد دو گر تکا روشی وعلیکم السلام پروگرام رو سر اربا یو جہان مننا دے کا خوشول اسے ابودا اسے جی بالکل لائیو

सांगे लुडो पसट आता मखना रडावे दहा हस्ते जाओ पारे दहा सुनावर ते विचार दादूला खडा गाय द्यायचे दाखव खत बोलाय जनात तामिस सारा लुटशीचे दुजाखता लुड नशी दुला तो बेव त्याच्या पार ऊन विचार सारा बेव पला अळा आला आला आला आला आला आला आला जीव ओके बचशा लारा पर एकदा लारा पर एकदा दास्त आला रे जाना ती कशा तो दाने दास आमीन कला कला को देगा कौन दे ये साड़ी देख लेना देखे था ऊजी का ना ना दुनिया पुते खतो दुनिया चा शलह नकड़ागा नो लस्तो का ना शाह लका चे ना ब्यास वेल गुड़े جی جی جی چاپ سارا بے خدرے ماں پارے را آلہ شاہ بس پارے را پارے را شاہ بس آگے پسار دے کال کا متا دے نا کانا داس وی آئے شاہ جا پل اترا پڑ واہ واہ واہ پان دیا وکا خوب یار وکا شاہ دو داس نوی جے پا مدے ستر گیری استلی جے تور پسے گرگڑا مو کٹکڑا ہے نا دے شاہ

जी बिल्कुल लिस्टनर के लगे छी मिडवल काल फेलेन लगे छी फेलेन लगे रे न बिल्कुल सही ओके इंसला काल मो वाला के छी ओ नने वरना अबे छे डले देवी सरलाल ऋषि खान ता जनाना कोर मत जना अच्छा ऋषि खान ता दा जनान कोर मत मालूम दे जमाल पटे प दीवार चावले बिना रे जो तवना अबे छे اختر کو بیا پکلی راغلو بچا خوشی بچا بوش اندر کمونا سیدو دیر چو تمنا بچے فاطمہ زیر سانی دا ڈالی گا یو جہان مونا بچے میں دوڑا جل کے اوکے دیر چو تمنا ہم نشنا وزیر ڈیڈکیڈ فار نزدی اسرائیل با میں ہسے مرگ بدنام شی زو جلے دیر پخوایم تیار